0: مرا کری هل سر سبی یوت سوته نو ای کلام دا دادی تا شامل آمده مخفل خززار که بخیر دا بیا شامل کن وای چه زمان دا دوار سرگو تور لالی از رکی منشت دا نرزور لالی نزونا وڑا خو پختو ما پرک داوا دا نصیحت زمان دا مور لالی و مسلمانی بلا خبری درزی کتی خیل سی مسلمانی بلا خبری درزی خور دی زڑک کرل پا کور لالی او د خپل مور سره سم لوی کړي یا د خپل مور سره سم لوی کړي پرونو دا احسان د خور لالیا او چرته می سخت ته هم نور کوي یا چرته می سخت ته هم نور کوي زمي قربان شم د خپل رور لالیا او د کستا ولی د بنگړي شړنګوي اي شفیع الله سي انور بنديوان سي وای کنا دا کستا ولی دا بنگری شڑنگا وی زدی راویخ کڑا ما پا شور لالیا او دا زن یو خال زماز رو را ناوی یا دا زن یو خال زماز رو را ناوی او تا پی ننیخی دی سالور لالیا اے او پنا پوهی یو غریب سڑی خون مینا اگڑا اے اے پنا پوهی یو غریب سڑی خون مینا اگڑا اس ورتا جوڑ دے گھٹ پہ غور لالیا او ستڑی استمانا دی خالاتو شما یس ستڑی استمانا دی خالاتو شما کار رہا تا مگو را بس نور لالیا ان گور دا خواخی نا خپل سر ٹکے سلیم کٹی خیل سے ان گور دا خواخی نا خپل سر ٹکے خواخ استمانا دا ان گور لالیا او مارا سمدرد شیرونا ٹول سوی دی اے ہے صبر وزیرا شکیل خان لالا مراز ہمدر شیرو نے ٹول سوی دی پزڑا میں بل دمی نے اور لالیا یا پزڑا میں بل دمی نے اور لالیا سو جناب لیٹس سی فرسٹ کالر آف دا شو اٹ مینز لکی کالر آف دا شو السلام علیکم ورحمۃ اللہ وبرکاتہ ہے ہائے بیڈ لک گھنٹے مخاط میں چھوئیں لیٹس سی نیکسٹ کالر جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ جزاک اللہ جی سوگر سا خبر کی دکیم زینا
1: عائشہ خان
0: اوکے جی خان عائشہ خان دی مجھے خورے کے بنونا ستڑی ماشی سترنگی سائے زہو بالکل ٹھیک ٹھاک ہے ماشاء اللہ آسے تو سرنگ لاگے خورے کھیچے جب وہ سرنگ ہوا شبو ہو گیا نا نو خو دمرا ڈیر خبر ہی چسو کبھی نو آگا خوب شیوی کنا پو نا جوڑا زڑ چیتے خبر ہی کیس جی ایسا ہی ایسا سرنگے اچھا خوراکی دارو تو ویا تو تا صفات کاسمیٹک دغه فیملی کې ډېر ویلکم هر کله استړي ما شي پروگرام ته دې سر وړي دینا کوي چې راغله لې خالی خالی لاسونه دروغ جنا یا یا خبرې کوي ټیم سره کام یې خوراکې ہاں ہاں جی اچھا صفات کریم خبر ہے کیا اچھا صحیح دادو تو ویسے خوراک بنو کی ملاوی جی اچھا ماشاء اللہ ماشاء اللہ یو جہان میں نے کہوں عائشہ خوراک ہے تشری رزلٹ کڑے دے ماشاء اور ایسا میسج ورک ہے صفات بھرے کے خاص کر کے بیوٹی کریم یقینی چھ ڈیر مانگی دا اور ایک رزلٹ ہے صحیح یو جہان مننا چتو خپ خپلے خلے مندی دغا بالکل اقرار وکڑ لو خوراک یو جہان مننا دے کہوں او زپ دے ڈیر خوشحال ہوا زپ دے ڈیر خوشحال ہوا چ زمے اغا خپلو مینا والو تا اغا خپلو فیملی تا داج مو فیملی دا کا ریڈیو من ٹھانگ تا ریڈیو من کرک تا ریڈیو من بٹا گرام دا دغا جی ریڈیو امن کیم نیٹ ورک تا دادی مش فیملی دا جزدا غورونو خیان دوتا وا خبر ہے کوا
1: او اغا ورونه خوان دی اغا پروڈکٹ استعمال کی امو ته به فیڈ بیک کی جی دومره خوشاله خبره ریزلٹ وشه ز په ډیر خوشاله ز جی وعلیکم السلام دا خورا کوئی تا دے مو طرف نہ ڈیر ڈیر مینا او احترامات او سلومون جی نیکمالی سی او لوئی خزی سی سیدا یو جہان مننا عائشہ پاس کا سر سر پاس کا وعلیکم السلام او سول جواب سول میں ہر وڑ ہے کہنا ہاں چاہیے نہ دیر تھی رو سر آئے اور بادشاہ صحیح تھا یو جہان مننا عائشہ تھینک یو سو ویری مچ عائشہ کو رکھے دے بنو نا ایک ویلے چھ مو مخرو بو صفات بیوٹی کریم میں جڑا استعمال کری دی دیر بہترین رزلٹ ہے او دغه سدا جی لیکن شک نشتا ہے جی انشاءاللہ چھ ذمہ واری بوئی تو سے دا استعمال کہ دا سے دیکھ لی خبر ہی نہ دیجیے تو استعمال کہ نو بہترین رزلٹ پہ انشاءاللہ چاہا تو اس دیر کبھی دانش کلر ہاں گرو جی سوکھ تیر سر ایسا بو بھی السلام علیکم
2: وعلیکم السلام
1: سر ہے ماں سے امین امین اللہ پاک تے عمر ڈیر دراز کا شاہ لوئی دراز کا یود میں کڑی وینے دادی روغ لالے شاہ مجھا ویچی ویچی چی سوک یود کی آغا روشی کا نانو بیا دا عمر چی دا انشاءاللہ ڈیر بھی زڑتا زڑنا لیار شتا دا ہے
2: زڑتا زڑنا لیار شتا
1: تولی دھلے دو دا لیار زخو بلکو ٹھیک ٹھاک یا گورا زڑتا چکی ماں لار دا کنا لشکی بھی ایکسپلین کر دیتا دا دے سترگو سترگی چیدی کنا دا دا سترگو مندے لار دا شاہ
2: بلکل
1: دا سترگو لار دا کنا تا چی پسترگو ایتا شایو وینا غزڑتا ای کش چی
2: نرد پا گرما پروگرام دارو گلے تا چالو
1: آئی تو تا پاتا نشتا کیا دا سے خبر دے وکڑا دا خوی مو ڈیلی دا پروگرام میں ہو سا
2: دا پروگرام بیا منو ور ویدلا
1: اچھا بس نن تو تبھی نہیں کہنا دا خبر ہے ٹھیک نہ دا ہو ور دے سومرا ٹائم وشا سومرا ٹائم وشا ماشاء اللہ سو شل پین زو وش رے دے وش والے گورا
2: ارے
1: اے میا سی کی جی گورا دا ہو صفات کاسمیٹک ماشاء اللہ چنا شلا شانتی پروگرام چنا مینا والا تا چنا
2: 12 بجے پروگرام تو مدر ٹائم چن انتظار کا
1: اچھا نا 11 نا 12 بجے پوری جی دا پروگرام می بیا ماشاء اللہ
2: غیر بالکل غانا کو جنن ول لگا مجھے
1: ماشاء اللہ میں سر ابھی ایسا یو جہان مننا ہے تھینک یو سو ویری مچ ہو ماشاء اللہ میں سر ابھی آیا رونجا ختم شیو دس تر کے میں نے دھی تو رے وہ جی قربان شاہ صحیح ہے بات کل ہے کل جی سگنل خفا بھی کل ہے تو سی طرف کل ہے مش طرف مسئلہ دے خواہش ہے کہ مجھ بھائی دعا گانے کا پاس کا پاس کا پاس کا زر کا پاس کا
2: مینیجر نظمان تھا میں پورے پورے سلومینا
1: وعلیکم السلام
2: مینا
1: وال ہم آئے روا صبر خانہ صبرا صحیح چی دام پل مینا والے مل من بھی کہنا صحیح یو جہان منا تھینک یو سو ویری مچ بیک ٹو بیک سی والا بس ہے کال سلسلہ جاری رہو صفات کشمیر پاکستان اکثر شانتی پروگرام کے آؤ نمبر دائیں 0332 96 دس 329 گرو نیسٹ کلر السلام علیکم جی جناب سو کیسا خبر گئی کیم زینا جی ہماری بہن کو صفات کشمیر فیملی میں اور ریڈیو من کرک میں اور ٹانک میں بہت بہت ویلکم خوش آمدید جی ہماری سسٹر کیسی ہے मैं बिल्कुल ठीक ठाक अल्हम्दुलिल्लाह, शुक्र अल्हम्दुलिल्लाह। अच्छा मेरी सिस्टर भी प्रोग्राम टांग में सुन रही है, मुझे ये बताएगी कि आवाज जो है ना रेडियो अमन टांग की माशाल्लाह हमारी बहन के समाज तक कैसी पहुंच रही है, साफ है माशाल्लाह जबरदस्त। माशाल्लाह जी नाम नहीं बताया आपने
3: जी?
1: नाम नहीं बताया, नाम नहीं बताया,
3: नाम आलिया।
1: अच्छा आलिया, ओके रखे, थैंक यू सो वेरी मच। प्रोग्राम में क्या शामिल करना चाहोगी?
3: और सिफात सबन वो बहुत जबरदस्त
1: माशाल्लाह ब्यूटी सो इस्तेमाल किया या वैसे कह रही है हमारी सिस्टर?
3: जबरदस्त इस्तेमाल किया, उसका रिजल्ट बहुत ज्यादा अच्छा है। और आपके सवाल का जवाब जी, सवाल का जवाब क्या है? परिंदे पर सर पाँव जी, आपके सवाल का जवाब यही आता है
1: क्या?
3: कि परिंदे के सर पर पाँव होते हैं।
1: हाँ मैंने पूछा है, मैंने पूछा है कि दुनिया में वो कौन सा परिंदा है जिसके सर पर पाँव होते हैं?
3: होते हैं सर पर।
1: ओके जी लास्ट पर सुने, अगर आपका जवाब ठीक हुआ या गलत हुआ तो आपको पता चल जाएगा, ठीक है? थैंक यू सो वेरी मच।
3: ठीक है, मैंने आपको पहली दफा कॉल किया।
1: आपको बहुत बहुत वेलकम मेरी सिस्टर, आपको बहुत बहुत वेलकम पहली दफा कॉल करने पर सिफात कॉस्मेटिक की तरफ से वेलकम एंड थैंक यू सो वेरी मच। ओके थैंक यू सो वेरी मच जी। खुर्जान मैं चांग ना यो जहान मन ना विच सिफात ब्यूटी शॉप में जरा इस्तेमाल करे ना। यस सिफात ब्यूटी शॉप बेहतरीन खुशबू बेहतरीन रिजल्ट मखबी मंजिल है चारों तवेल गिर से नाराज भाई मुदा खबर है वकड़ा चिका तो से चीता है बुंदी चूती हुई नोबिया हिल क्रीम चीती सिफात के अगर इस्तेमाल करे हो आगे ना पहला है तो सीधा अब शीशी दे पंडित सीधे असफा कैसा नो मोवी तो एडवाइस कर जी से बात ब्यूटी सोप सीधा अगर रोक लेगा ना कुछ राज भाई ब्यूटी सोप था है ब्यूटी सोप सोप शोध नहीं इस्तेमाल है मोवी तो ता सफा था तू ता सफा था कुर्बान कि सिर्फ मक्स भी न रहे बेचार शा हाँ कना जी मक्स सफा न रहे बेचार तो सुन अब शेख हाँ सफा बेचार दे खैर दे भैया मोदा एडवाइस करा जी ब्यूटी सोप तो से बुप्शो मंदे आगा वया है माशा सोबुन मावे लगा हुआ है लसुनो मंदे वाला गवा है शे पे उम्मीद है ठीक था शो तो हम ब्यूटी बिचार देंगे ना बस नो रखो बच्चा पौधे में लसुनो तो बिचार दे सा मख्ता बिचार दे तो लब ब्यूटी ब्यूटी बिचार दे तो ब्यूटी सोप से बेहतरीन रिजल्ट है माशाल्लाह सिफात के आगा इस्तेमाल वाले से गुरु नेक्स्ट खलार चे सोक तरसा है सब शामिल अभी अस्सलाम वालेकुम व रहमतुल्लाह व बरकातहू। हेलो कॉल मो मिला है आवाज में ना दिरसी। हेलो हेलो वालेकुम सलाम व रहमतुल्लाह व बरकातहू।
4: ए बरबा
1: जहां बैक ठीक ठाक सो कर सा खबर के किम से ना?
4: हेलो
1: हां जी आवाज दिरसी सो कर सा खबर के किम से ना माशाल्लाह
4: आवाज दे खरब से जाहिर मासी दे शावल ना
1: आए जाहिर मासी से बेशावल ना रोगा वही शावल ता रोशा बानु की गर्मी दो
4: खानदान खुदा से अंदर खाम खाम तवा लगावा ये दावे ये डेरा को लगावे ना
1: रिश्तिया
4: ये
1: तवो में लगावा ला तदे ता खफा है मना बे खुश होला से। हेलो
4: हेलो
1: यानी बेबो खुशोला छी दा संदर आई तवला गाओ नन
4: यखा मखा वाला गावा काना ये दावे
1: आज सही दा माहौज ने विरसी शादत है माहौज ने विरसी सच अल्लाह के ने माहौज चिदा न द्रुमी हुआ सिग्नलो मेरा बनी हुआ गए दा ता है दा संदर है लगा हुई सा आपा देने भी सा

0: سے توڑ کے پوچھتے ہیں تو حکیم صاحب آپ کو توڑ کے بتاتے ہیں. سو انشاءاللہ سوامین اکرام ہر قسم بیماری کا تسلی بخش علاج الشفا دواخانہ میں کیا جاتا ہے. الشفا دواخانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانک سٹی. السلام علیکم. السلام علیکم جی, کون اور کہاں سے میرے بھائی؟ آواز آپ کو بہت ہی کم آ رہا ہے.
1: اندر
0: جی حافظ صاحب, چیر صحت حوالے سے رمو سوال چھتا دے. جی جی
1: ہاں
0: بالکل جی, آواز خصا سوال سی رہا ہوں. چیر سوال مسود صحت حوالے سے رہا.
1: جی جی دا تستر لو کولا ورا کیم سے مسا تر تو کرا.
0: جی
1: کولا ور مدی ڈیر زیادہ پسینہ جی ورنا.
0: اچھا رنگ مطلب ڈیر زیادہ پسینہ ورسی. ہاں
1: تو میں مطلب جو بتا کہ چھڑا کار کئی کرا.
0: ہم
1: ہلو
0: سیدا جی جی سس آواز روان دے حافظ صاحب. اچھا
1: اچھا ما ور کو اس لتا یہ سے بتا کہ کار کئی دا مطلب بھی کئی یار بس ویا مڑے تو کئی دا پھڑ میں پسینہ جی کرا.
0: سیدا اکثر خدا سے چدا مہدی لوجہ ہم دا مسئلہ جوڑے دل شکا نا. ہاں بالکل جی, چھ مہدی مریض دا بیا 100% دا مسئلہ دا او چھ ساسو مہدا نہیں ٹھیک بیا نور مسئلے ہم جنے کے دل سی بہتر خدا دا چھ ساسو خپل قربان چھ دا کر الشفا دا واخانے تراوڑو. سیدہ جی دے علاج و کو انشاءاللہ چھ کم دا مہدا مریض دا دا با مہدی بالکل ٹھیک شی او دا چھ کم خلی ڈی رزات ورزی دا با ہم ختم شی. سیدہ جناب در تو چھ کم جی خبر کو لگے آفیس سب ساسو بیا خصاص ڈیر نزو یو شوال مارکیٹ کی حکیم سے موجود بھی روزانہ صبح امر 8 بجے نوال ہے مقام سلور بجے پور ہے. صحیح جیسے آپ ڈیرا مننا جو جہان ملنا چاہیے. حکیم صاحب پیارے بھائی کہہ رہے تھے کہ ان کی گھر والی ہے 30-32 سال عمر ہے اور پسینہ بہت زیادہ آتا ہے, یعنی کہ پنکھے کے آگے بھی بیٹھی ہوتی ہیں تو پھر بھی پسینہ زیادہ آتا ہے. تو میں نے پوچھا کہ وہ میدی کی پیشنٹ تو نہیں ہے؟ وہ کہہ رہے تھے کہ میدے کی پیشنٹ ہے. تو میں نے تو ان کو یہی مشورہ دیا ہے کہ آپ الشفا دوا خانہ میں آئے. آپ اپنا میدا درست ہے تو انسان تندرست ہے. تو صاحب یہ بتائیے گا کہ میدے کی وجہ سے تو یعنی کہ پسینے کا زیادہ آنا بنتا ہے, اس کے علاوہ اور کون سی وجہ ہو سکتی ہے؟
2: دیکھیں پسینہ آنا ایک قدرتی عمل ہے,
0: ایسی بات ہے.
2: ٹھیک ہے, پسینے کے ذریعے ہمارے جو فاسد مادے ہیں وہ باہر نکلتے ہیں. اللہ تعالیٰ نے مسام رکھے ہیں جو لاکھوں کی تعداد میں ہیں, اس کے ذریعے پانی کی شکل میں پسینے کی شکل میں باہر آتا.
0: بالکل.
2: اب جہاں تک ہے کہ بعض اوقات یہ ہو سکتا ہے کہ بہت زیادہ گرمی سے ورزش سے بھی پسینہ آ جاتا ہے, اسی طرح بہت زیادہ جسمانی مشقت کا کام کرنے سے بھی ہو سکتا ہے, پھر بخار گھبراہٹ شوگر وغیرہ میں بھی زیادہ پسینہ بعض اوقات آ جاتا ہے, یا شوگر پیشنٹ اس کی وجہ بھی ہو سکتی ہے کہ بعض اوقات اس میں بھی زیادہ پسینہ آ جاتا ہے, یا کوئی ایسی ایک کہہ لیں گے جذباتی اس میں بھی بعض اوقات آ جاتا ہے. دیکھنا یہ ہے کہ کیا ہے اور کیوں ہے, تو اس کے لیے پھر مریض کا دیکھنا جاننا اس سے تشخیص کرنا
0: لازمی ہو جاتا ہے
2: کہ جو اندر ہمارے غدود ہیں جو پسینہ خارج کر رہے ہیں تو اس کو کیا وجوہات ہے, ان کا کوئی مسئلہ ہے,
0: ایسی بات ہے. یہ بھی ساری چیزیں
2: دیکھ کے پھر اس کے مطابق اس کا علاج ہوگا.
0: ٹھیک ہے,
2: اور
0: دوا خانہ پر لازمی آنا پڑے گا.
2: مریض جب سامنے ہوتا ہے تو ظاہر ہے پھر مکمل تفصیل سے بات ہو جاتی ہے, پھر اس پہ بندہ اس ٹاپک کو لے کے یا اس بات اس مرض کو لے کے اور اس سے ڈسکس کرنی اور اس سے کسی ہسٹری لینی.
0: ٹھیک ہے,
2: تو وہ پھر زیادہ بہتر ہو جاتا ہے.
0: ٹھیک ہے, السلام علیکم. وعلیکم السلام. کی حال جی, کون دے کتوں گال کریں دے پے؟ جی گل مرجان بھرا, کیا پوچھنا چاہتے بھی حکیم صاحب دے کولوں؟ ایویں گل جی, اج تا جڑا ہے نا سب پورا پروگرام میرے لالا سر دے درد کیتے پروگرام شروع کو سن دے پے وے. تشریف گھن نال شفا دوا خانہ تے. ٹھیک
1: ہے,
0: یہ تو حکیم صاحب کو پتہ کرے سو بیوان ودی ہوئے تو سر کو فرق پوندے کہ نہیں پوندا, تے بیا علاج واسطے جی الشفا دوا خانہ دا نام ہمیشہ یاد رکھے سو. ठीक है जी, रेडियो सुनते रहो। बिल्कुल जनाब, जेरे मेरी बहन को, जेरे मेरी भरा को कोई भी सेहत हवाले का मसला है पिया, तो बिल्कुल अलशिफा दवाखाना शवाल मार्केट नर्स ट्रैफिक पॉइंट टांग सिटी आ सकते। एक कॉलर है हमारे साथ, अस्सलाम वालेकुम। अस्सलाम वालेकुम जी, कौन है, कहाँ से मेरे भाई? खैर खरीद अबरू अच्छे आवाज डेर कमर रवान जी, सो को लुकम जी नरस रहे हो जी, सासम आवाज दुखन अबरू रेडियर कमर रवान जी। हकीम साहब, एक भाई पूछ रहे थे कि उनके सर में दर्द है, तो मैंने कहा तो हमारा पूरा शो ही सर दर्द के बारे में हुआ है। तो वो कह रहे थे हकीम साहब से ये पूछे कि बहुत ज्यादा बालों का सर पर होना, क्या इसकी वजह से भी सर दर्द हो सकता है? उसने एक क्वेश्चन पूछा है।
2: बिल्कुल, अगर बाल आपके धरती से छोटी मिकदार में कटे हुए हैं
0: ऐसी
2: तो बहुत ज्यादा बेहतर है। अगर बाल आपके बड़े हुए हैं और वो एक कहने के तरतीब से नहीं
0: है, बात है हाँ।
2: खुशक है
0: हाँ।
2: तो फिर वो सर दर्द का बाइस बन सकते।
0: बिल्कुल ऐसी बात है। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम जी। जी कौन और कहाँ से बात कर रहे हैं आप?
1: बात कर रहे हैं हमारे घर वाले से, सिर में दर्द है पट्टों में।
0: अच्छा, पट्टों में दर्द होता है, कहाँ से बात कर रहे हैं आप?
1: आप
0: ठीक है, आप रेडियो सुनते रहे जी। हकीम साहब उनकी घर वाली है और कमर में पट्टों में दर्द होता है, तो क्या मशवरा देंगे आप इन्हें?
2: मशवरा तो उन्हें यही है कि आप अगर आप असाबी कमजोरी के मरीज
0: हैं हाँ,
2: तो फिर इसका प्रॉपर तरीके से इलाज कराएं।
0: ठीक है,
2: और अगर आपको वैसे जिस्म में दर्दे हैं तब भी उसके लिए जरूरी है कि एक मरतबा दवाखाने पे आना पड़ेगा ताकि बेहतर तरीके से मर्ज का पता चल सके
0: बात है हाँ।
2: और फिर उसके लिए इलाज तजवीज कर सके, लेकिन इतना इंशाल्लाह जरूर है कि उन्हें अफाका जरूर महसूस होगा और वो मुस्तकिल तौर पर।
0: बिल्कुल ऐसी बात है। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी, कौन और कहाँ से मेरे भाई? शाहआलम से बात कर रहे हैं जी। क्या पूछना चाहेंगे हकीम साहब से आप? क्या पूछना चाहेंगे हकीम साहब से आप? हेलो जी, तो प्यारे भाई आपने मेरे ख्याल में जो है ना आवाज आपकी कट गई है। एक मैसेज है हकीम साहब के, अनस भाई के, आपका शो लाइव है। बिल्कुल, हमारा शो लाइव है और रोजाना ही लाइव और बराह रास्त होता है। हकीम साहब, प्रोग्राम के आखिरी दो मिनट हैं
2: जी,
0: सो एक आखिरी कलर है, इनकी सुन लेते हैं। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम
0: जी, कौन थे कि तू गाल करेंगे पैवे? अच्छा, पश्तू ची खबर एक उरू रहा, सो को लकम जी नरस रहे यजुना खबर एक हो जी, चीरे सेहत हवाले सर मसवर्ष था मतलब चेसर डीर ज्यादा दर्द कवि दसे खबर रजी नन मु पूरा प्रोग्राम पदी बने वखड़ ल सर दर्द मने और रुरा बेतर दा द चसा सु को मकुरवा ल दा दस्ता सो रावड़ी टांग से अलशिफा दवाखाना शवाल मार्केट तारावड़ी सही देखने छी।
1: अच्छा
0: हां, इंशाल्लाह दी इलाज बवशी। सो बिल्कुल हकीम साहब, शो का टाइम खत्म होने वाला है, सो आखिर में क्या पैगाम देना चाहेंगे आप अपने सुनने वालों को?
2: पैगाम यही है कि आप अपना अपने आप से ज्यादा ख्याल रखें,
0: ऐसी बात है,
2: और अपने इर्द गिर्द के लोगों का ख्याल रखें।
0: ठीक है हकीम साहब, ये बताइएगा कि कल इंशाल्लाह आप मौजूद होंगे?
2: इंशाल्लाह इंशाल्लाह, अगर जिंदगी रही तो सुबह 8 बजे से लेकर शाम 4 बजे तक मैं मतलब पे मौजूद होंगे।
0: ऐसी बात है हाँ।
2: और जाहिर बात है जिसने मिलने मशवरा करने
0: ऐसी बात है, बिल्कुल ऐसी बात है। आपको जो भी मसला है खवातीन हजरात, आप बिल्कुल आ सकते हैं, हकीम साहब से राबता करें और इंशाल्लाह हकीम साहब रोजाना मौजूद होते हैं अपने क्लिनिक पर और अपना इलाज मायना जो है ना वो करवाते रह आप करवा सकते हैं। चाहे आपको कोई भी मसला है, इंशाल्लाह हर किस्म बीमारी का तसली बख्श इलाज किया जाता है अलशिफा दवाखाना में। अलशिफा दवाखाना शवाल मार्केट नर्स ट्रैफिक पॉइंट टांग सिटी में। सो हकीम साहब, प्रोग्राम का टाइम खत्म हो जाता है, बहुत मेहरबानी आप तशरीफ लाए हमारे सामने, इनके सवालों के जवाब दिए आपने,
2: बहुत बहुत शुक्रिया,
0: मेहरबानी, अल्लाह हाफिज, अल्लाह खुश रखे आपको हमेशा। बिल्कुल खवातीनों हजरात, हकीम सैयद मशकूर अहमद शाह साहब की आज आपने गुफ्तगू समाज फरमाई और उम्मीद है कि आज की गुफ्तगू आपके लिए बड़ी ही मुस्बित साबित होगी, आप इससे बड़ा फायदा लेंगे। सो खवातीनों हजरात।

ओके जनाब, ओके जनाब, अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहू। सलामुन ने गहले तरमात में फजान कबूल व मंजूर के गुलगुला और दिल को उम्मीद लरे छि सुमरह दि मा और दुन की दी टूल बशी वीरता जग जोड़ बई बरबार बई औ ददीन लवासी देख पल शुन न मा देख पले बरखी खुन दुनो मसीह हा खली खसी सु बिल्कुल जनाब प्रोग्राम विदेशी प्रोग्राम द खुलारा सद है इस तरह से कम जिस स्पॉन्सर की छि द नो टेंशन कॉस्मेटिक्स ऑफ पाकिस्तान बताऊं से रजिन सु बिल्कुल जनाब नो टेंशन कॉस्मेटिक्स ऑफ पाकिस्तान चिकम दिमिश प्रोडक्ट्स के ना शेयर बिल्कुल तो यूज कवल शेयर है सले शेयर तो जरूर के ना जी तो द खुला मिलो शे खाइस्ते मिलो शे बिल्कुल जी तासु इंतखाब ओके जनाब द नो टेंशन कॉस्मेटिक्स ऑफ पाकिस्तान चिकम दिमिश प्रोडक्ट्स के ना सी बिल्कुल इस मिलो वाले शे इंशाल्लाह खुले और खिस्ता रिजल्ट बताओ सु मिलो वे शे खास के कहना जनाब نو بالکل سی خوب بیاو کے جگہ چیز خوم د خوبا چکم د کنا سی را دے خوش ہوے مسی نو منو کرتا جی کنا ز ہا خوب کو سی نو بالکل جی بیا تاس ہا کوشش کرو جناب چے بیدار شے او چکم د کنا خوب نو مکو ہے خاطر خوب بیاو کے سی اس چکم د کنا فرسٹ اف ال د روٹین چن کاسمیٹکس کا پاکستان چکم دی میشن پروگرام دی دا ورے خاطر خوب بیاو کے سی شادو کرن سے نا